बढ़ नाले ये तीखेरा दुखा पर बिदे न पढ़ नाले मोमा स्वर्गे मोनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ़न पाइन 7.5 ले छुँदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु होस् सायदा।

दुई तीन चार पाँच छ गंदे सब गरी उ सपना देखी माया नु मैले तिम्रो सिउँदो मरेको।